0: Ko mi har mi suratuga ibade ego takiyawa detin tanang ibade mi har tanwinu fahata sukunang ibade ehn wima mi kaha tantana mi kiyani nuwata mi waagu ekkomes kujaw tafsil kol diba
1: ei desikum baddal kurmuga gawaadun furatama kalima gani me kora kamyonan mi tanwine wima desikum baddalu waati we furatama sukuna fildinumuga gawaadun ibi fildi feinnani
0: fahatuga eves sauben onnan jiheta
1: fahatu kalima aga furatama fashion jeni wasli hamza kumi patantaga
0: wasli hamza beedun kurawene
1: nukure wene ei desikum baddal kurairuga mi wasli hamza गुड़वा क्यों मुगा वस्ली हमजा दानु कुरेवे तीवे देशों को मितांगा बदल मिवानी ऐहम वीमा फुरतमसुकुना इबी फिल्मी देनी
0: ऐहम वीमा मिक्यो मुंदाय रुगा मिफदा तंतरना देशों को बदलवा तंतरां ऐ तन्वीने के फहता दे उबो फिल्म कमुगा वियस दे इबी फिल्म कमुगा वियस दे अबा फिल्म कमुगा वियस तन्वीने के फहता हमजत लो वस्लिंग आओ माय कीगा देन सुकुनंग वेज्जे कमुगा वाणम इफदा तंतांगा mi tanwina onna kalimaage e tanwina sukunuge baloge furatama mi jeheni ibifiyade e maane ki nuunuge ibifiyen eta gannaani tanwina ki nuunu sukune ehma tanwinuge e baduga mi annani ibifili nuune eta ga beenu kurma fahuga fahatugo onna sukun ada mi kurweni e halatuga hamzatul waslu sama beenu kurweni
2: ila rabbika yawma idhin al masaq
0: هم يقول
2: إلى ربك يومئذ المستقر
0: بارون آية
2: إلى ربك يومئذ المستقر
0: فوزيك يا بدر
2: فلا صدق ولا صلى